0: a husband. Our beloved Messenger of Allah sallallahu alayhi wasallam, this Rabiul Awwal, journey through his life with InspireFM. Join us for a special week of powerful talks and inspiring reminders as we discover the mercy, wisdom and character of our Prophet Muhammad sallallahu alayhi wasallam, a mercy sent to all of mankind, only on InspireFM.
1: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years' experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
2: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
3: The Messenger of God, peace be upon him, said, when a Muslim spends to support his family and hopes to be rewarded for it, it is a charity for him.
4: Narrated by Abu Huraira in the collections of Bukhari and Muslim.
5: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
6: अस्सलाम वालेकुम, मेरा नाम किरण है. कोट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है. अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे. कोट UK ऑफिस 03001234774 court.org.uk.
7: बचपन से सुनते आए हैं, ये नहीं कहना, वो नहीं करना, सवाल नहीं पूछना, और फिर इसी रविश से हमारे जहनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं, हमारे ख्यालात से पैदा होते हैं, और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूँ आज़ाद, और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से, तो बात कीजिए, क्योंकि अब बोल के लब आज़ाद है तेरे. ओनली ऑन InspireFM.
8: From the studios of InspireFM, the time is now 11:30.
9: Assalamu alaikum. Aap Dr. Farhat Hashmi ki taalim o tarbiyat par mabni series aur lectures samaat farmane ja rahe hain.
10: Assalamu alaikum wa rahmatullahi wa barakatuh. Nahmaduhu wa nusalli ala rasulihi al-kareem. Amma ba'd, fa'a'udhu billahi minash shaitanir rajeem. بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
11: کتاب ہمیں موٹیویٹ کرتی ہے, یعنی کتاب میں صرف احکام نہیں ہے, اس سے ہمیں یہ بھی پتہ چلتا ہے کہ ہمیں کیا کیا کیسے کرنا چاہیے. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ, اور جب موسیٰ علیہ السلام نے اپنی قوم سے کہا, کون تھی آپ کی قوم؟ بنی اسرائیل. کیسے پکارا اپنی قوم کو؟ یا قوم, اے میری قوم. تو پیغمبر اپنی قوم کو کتنے پیار سے بلاتا ہے, اے میری قوم. تو جو تبلیغ کرنے والا ہے, وہ جس کو تبلیغ کرے اسے اپنا سمجھے. جب تک آپ اس کو اپنے سے مانوس نہیں کریں گے, اس وقت تک آپ اس کو بات نہیں بتا سکتے. لیکن اتنے پیار سے بلا کے ان کی غلطی بتا رہے, انکم ظلمتم انفسکم. اس پیار کرنے کا مطلب یہ نہیں کہ دوسرے کو اسی غلطی نہ بتائی جائے, تم نے اپنی جان پہ ظلم کیا ہے. تو مبلغ کا کیا فرض بنتا ہے؟

0: मुझ पर तो इतने एहसान है, अब जो मैं चाहूं करूं। कभी भी मत भूलें न जा उसके तहम्मुल पर कि बेढब है पकड़ उसकी। ये मत सोचे कि मैं फल रही हूँ फूल रही हूँ, दुनिया में मुझे सब कुछ मिल रहा है, ढील मिली हुई है, तो ये सब अल्लाह का एहसान है। नहीं, अगर नाफरमानी करने के बाद किसी पर सजा नहीं आती फौरी तौर पर तो बेफिक्र न हो वो, क्योंकि अल्लाह एक वक्त आता है कि फिर खूब रस्सी खींच लेता है। बिमा कानू यफसुकून, तो नाफरमानी की सज़ा आखिरत के साथ साथ बाज़ुकात इंसान को दुनिया में भी मिल जाती है। तो खुलासा यह है कि बनी इसराइल पर अल्लाह सुबहान तआला ने बहुत से इनामात किए। उन इनामात को पाकर उन्हें गलत फहमी हो गई कि हम तो चोजन पीपल हैं, खास लोग हैं, अब हम जो चाहे करें। अल्लाह ने दुनिया में ही उनको पकड़ के उनका जहन साफ कर दिया कि तुम किसी भूल में ना रहना, अगर तुम अल्लाह की नाफरमानी करोगे तो दुनिया में भी सज़ा आ सकती है। और बास तकलीफ़ें इंसान के अपने गुनाहों का नतीजा होती हैं। हल्का सा रिकैप, आयत नंबर 49 से 59 तक, 49 से 59 तक, वह इज़ नज्जैना कुम मिन आलि फिरऔना। इस सबक में हमने इज़ की तकरार देखी, यानी इज़ को बार बार इस्तेमाल किया गया है। इज़ क्या माना होता है और ये किस मौके पर इस्तेमाल होता है, इसका लफ्जी माना क्या क्या है? जब, जबके, जिस वक्त और याद करो। उस गुरु का मुखफ्फ है, यानी अब्रीवेशन है एक तरह से। नज्जैनाकुम मिन आले फिरौना, आले फिरौन से मुराद कौन है? फिरौन के पैरोकार। आल में नंबर एक खानदान के लोग शामिल होते हैं, लेकिन सिर्फ खानदान के लोग ही नहीं, बाज़ुकात फॉलोअर्स भी आते हैं। मसलन आप दुरुशी पढ़ते हैं, अल्लाहुम्मा सल्ले अला मुहम्मदिन व अला आले मुहम्मदिन। तो जब आले मुहम्मद कहते हैं तो क्या इससे मुराद सिर्फ आपके ख़ानदान के लोग हैं या कोई और भी हैं? आपके फॉलोअर्स, आपसे मोहब्बत करने वाले। सिर्फ उम्मत में से होना काफ़ी नहीं, जब तक के इत्तबा ना हो, फॉलो ना किया जाए, साथ ना दिया जाए। यसूमूनकुम सुअल अज़ाब, वो तुमको बुरा अज़ाब चखाते थे। क्या था वो अज़ाब जिसकी तरफ इशारा है? एक माना तो यही है कि उसकी तफसील है युज़बिहून अबना अकुम, लेकिन जैसा कि मैंने अर्ज़ किया था कि सूरत इब्राहिम में यसूमूनकुम सुअल अज़ाब व युज़बिहून वाव के साथ उसको अलग कर दिया गया है, तो उस सूरत में फिर यसूमूनकुम सुअल अज़ाब में क्या चीज़ें शामिल हैं? आले फिरौन ने बनी इसराइल को ग़ुलाम बना लिया था और उनसे सख्त मशक्क़त का काम लेते थे, उनके कोई हुकूक न थे, उन पर हर तरह के ज़ुल्म सितम होते थे। तो यहाँ मुराद सू अल अज़ाब में वो तमाम चीज़ें शामिल हैं। सू का लफ्सी माना क्या बताया था, ज़रा अपने नोट्स निकालिए और उसमें देखिए। हर वो चीज़ जो इंसान को गम में मुबतला कर दे, खा इसमें इंसान की इज्जत का जाना हो, खा उसके माल व असबाब का जाना हो, ये किसी भी किस्म का नुकसान। तो बनी इसराइल जो कि पैगंबरों की औलाद थी, जिन्हें दुनिया के एतबार से भी बहुत मकाम मिला था हज़रत यूसुफ़ अलैहिस्सलाम की वजह से, एक वक्त आया कि वो जलील ख़ार होकर रह गए। उनकी इज्जत और शान शौकत भी जाती रही और उनका कोई मकाम नहीं था, उनके कोई हुकूक नहीं थे और उनसे जबरी मशक्क़त दी जाती थी। यहाँ इन सब चीज़ों की तरफ इशारा है। और उसके अलावा बड़ी बला क्या थी, युज़बिहून अबना अकुम व यस्तहयून निसा अकुम। ऐसा क्यों करते थे, लड़कों को मार देना और लड़कियों को छोड़ देना, इसकी क्या वजह थी? क्या इस आयत की ये तफसीर करना दुरुस्त होगी कि फिरौन को नजूमियों ने बताया था कि एक लड़का पैदा होगा जो तुम्हारा खात्मा कर देगा? क्यों, वजह क्या? नजूमियों की बात काबिले एतबार नहीं और हमारे दीन के खिलाफ जाती। उस शख्स के बारे में क्या हुक्म है जो किसी अर्राफ के पास जाकर हाथ दिखाए और गैब की खबरें मालूम करे और नजूमियों पर यकीन करे, उसकी 40 दिन की नमाज कबूल नहीं होती? किसी भी ऐसे शख्स के पास जाना कि जो गैब की खबर दे, दुरुस्त नहीं, पूछना ही दुरुस्त नहीं। बाज़ औक़ात अल्लाह सुबहान तआला कुछ लोगों को कुछ एक्स्ट्रा सेंसेस देकर हारूत मारूत की तरह आजमाइश बना देते हैं, और बाज़ औक़ात वह ऐसी बातें करते हैं जो बसा औक़ात दुरुस्त भी साबित हो जाती, और लोग आउट ऑफ क्यूरियोसिटी फिर और ज़्यादा उनसे पूछते हैं और उनसे मालूम करने की कोशिश करते हैं, या जिन लोगों के ऊपर जिन आते हैं ایسے تمام لوگوں سے بچ کے رہنا چاہیے، کیونکہ اس سے انسان کا ایمان جاتا ہے، اور ہمیں صاف طور پہ منع کر دیا گیا ہے کہ عراف، عراف کہتے ہیں معرفت دینے والے، یعنی کسی ایسی خبر دینے والے کو، غیب کی خبر بتانے والے کے پاس مت جاؤ، بھلے پتہ بھی ہو کہ فلاں ایسا کر کے بتا دیتا ہے کچھ سچ کچھ جھوٹ، جیسے کاہن دور جاہلیت میں بھی کاہن ہوا کرتے تھے، اور وہ کاہن کیا کرتے تھے، ان کے جنات کے ساتھ تعلق ہوتے تھے، اور وہ جنات آسمان پہ جاتے اور وہاں سے فرشتوں کی باتیں کچھ نہ کچھ سن گن کر کے نیچے آتے اور کچھ بتاتے، اور اس میں وہ ایک میں 100 جھوٹی باتیں ملا کے لوگوں کے اندر مشہور کر دیتے، کیونکہ ایک بات کوئی سچ نکل آتی تو وہ 100 جھوٹی باتوں کو بھی مان لیتے۔ تو ہمیں ان چیزوں سے بچنے کے لیے کہا گیا ہے، کیونکہ یہ دراصل اللہ سبحانہ وتعالیٰ سے انسان کا توکل کم کر کے بندوں کے اوپر اور غیر اللہ پر توکل سکھاتی ہیں، یا ان کی طرف انسان کو لے جاتی ہیں، جو کہ ایک طرح سے شرک ہو جاتا ہے۔ تو ایاک نعبد کا کیا مطلب ہے؟ صرف تیری عبادت، اور اس میں سب سے زیادہ کیا ہونا چاہیے؟ ایاک نستعین۔ جب بھی کوئی مشکل پیش آئے، مثلا کوئی چیز کھو گئی یا کوئی مصیبت آ گئی، تو بجائے کسی نجومی کے پاس جانے کے کیا کرنا چاہیے؟ آپ اللہ سے دعا مانگے۔ آپ پڑھیں گے موسیٰ علیہ السلام نے اپنے رب سے دعا کی، اللہ نے پتھر میں سے پانی نکال دیا، تو اللہ تعالیٰ دعائیں سنتے ہیں۔ لیکن جب انسان اللہ کو چھوڑ کر بندوں کی طرف چل پڑتا ہے کہ یہ میری مشکل آسان کر دے گا، تو اس سے انسان کا ایمان اور عقیدہ کمزور ہو جاتا ہے، اور جو جو وہ کمزور ہوتا ہے انسان شیطان کے ٹریپ میں آ جاتا ہے، اور پھر بالآخر شیطان جو کھلا دشمن ہے وہ انسان کو شرک میں مبتلا کر کے چھوڑتا ہے۔ وفی ذالکم بلاء من ربکم عظیم۔ اس سے کون سی بات ہمیں معلوم ہوتی ہے؟ کوئی آزمائش یا کوئی تکلیف جو بھی آتی ہے وہ دراصل اللہ کے اذن سے آتی ہے۔ جب تک اللہ کا اذن نہ ہو کوئی کسی کو نقصان نہیں دے سکتا۔ وَإِذْ فَرَقْنَا بِكُمُ الْبَحْرَ وَأَنْجَيْنَاكُمْ وَأَغْرَقْنَا عَلَى فِرْعَوْنَ وَأَنْتُمْ تَنْظُرُونَ۔ اس آیت سے آپ نے کیا سبق سیکھا؟ اللہ سبحانہ وتعالی ہی کی طرف سے آزمائش آتی ہے، اور آزمائش دور کون کرتا ہے؟ وہ بھی اللہ ہی دور کرتا ہے، اور جب اللہ تعالیٰ کسی کی تکلیف دور کرنا چاہے تو وہ ایسے اسباب پیدا کر دیتا ہے کہ جو انسان کی عقل سے بالا ہوتے ہیں۔ اور کس طرح بنی اسرائیل کو ایک نہیں دو نہیں، لاکھوں کی تعداد میں ان لوگوں کو کس طرح اللہ نے فرعون کے ظلم و ستم سے موسیٰ علیہ السلام کے ذریعے نجات دی، اور کس طرح سمندر کا راستہ ان کے لیے صاف کر دیا۔ اگرچہ موسیٰ علیہ السلام نے عصا مارا تھا، لیکن نسبت اللہ تعالیٰ اپنی طرف کرتے ہیں، وہ اس فرق نہ ہم نے پھاڑا تھا، حالانکہ اللہ تعالیٰ تو زمین پر نہیں آئے تھے رستہ بنانے کے لیے، سبب کون بنا تھا؟ موسیٰ علیہ السلام۔ تو یہاں ایک اہم بات یاد رکھیے کہ جو کچھ بھی انسان کو ملتا ہے اس میں کوئی انسان یا کوئی چیز سبب تو بن جاتی ہے، لیکن وہ ہوتا دراصل اللہ ہی کی طرف سے ہے۔ یعنی سبب اختیار کرنا، کسی ذریعے کو اختیار کرنا، کوئی اس میں برائی نہیں، لیکن سبب پر بھروسہ کر کے بیٹھ جانا کہ بس اسی سے ہی کام چلے گا، یہ غلط ہے۔ سبب اختیار کرنا چاہیے، لیکن دل میں یقین کیا ہونا چاہیے کہ یہ سبب بھی دراصل اللہ نے بنایا ہے۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔
1: السلام علیکم۔ مزید معلوماتی تعلیم و تربیت پر مبنی سیریز اور لیکچرز کے لیے سماعت فرماتے رہیے انسپائر ایف ایم۔
2: کمنگ اپ نیکسٹ از بول کے لب آزاد ہیں تیرے وِد آزاد۔
3: کنٹینیو لسننگ ٹو انسپائر ایف ایم۔
1: انسپائر ایف ایم۔
4: He says, in this dunya, there is Jannah. Whoever does not enter this Jannah in this dunya, he shall not be admitted to Jannah in the Akhirah. What is the Jannah in the dunya? The Jannah of Salah, the Jannah of Dhikr, the Jannah of recitation of the Quran, the Jannah of being close to Allah. This is the Jannah of this dunya. If you do not enter this Jannah, you will not be able to enter the Jannah of Akhirah.
5: نیو Need a ride? Village Taxis have you covered. Going to the airport, station, work, hospital or school? Call Village Taxis on Luton 24 24 24 for a quick, reliable service. New drivers wanted. Get registered today and join the Village Taxis team. Serving Luton, Central Beds, TfL, Wolverhampton, Hertfordshire and beyond. Taxi rental also available. Download our easy-to-use Village Taxis app or call 01582 24 24 24 to book your ride today. Village Taxis, your local taxi company.
6: When your future depends on the right legal team, choose M&K Solicitors, trusted by families across the UK. With over 20 years' experience, they're one of Luton's most respected law firms, known for strong results and outstanding client care. From immigration and family law to property, personal injury and clinical negligence, their expert team is here to help. M&K Solicitors offer free consultation by appointment or visit the Friday free advice surgery from 2:30 to 5 p.m. Call 01582 732 503.
7: Every day, Allah invites us to stand before Him. 5 moments to leave the world behind, to find peace, to seek forgiveness, to pour out our heart to the one who knows it better than we do. But how well do we truly know the prayer that defines our faith? Join Brother Sabir and Mufti Salman and Rehan on Inspire FM's brand new Salah series as they explain the beauty, wisdom and practice of Salah through ways we've never imagined. Listen live every Friday, 5 till 6 p.m. or catch up anytime on the Inspire FM app, inspirefm.org or YouTube and Facebook. The Salah series on Inspire 105.1 FM.
8: Are you looking for a prompt let and comprehensive property management by property professionals? If so, relax and let a safe, registered agent take care of all your property matters. Marigold Residentials believe in 100% customer satisfaction and aim to provide quality service at very competitive prices. Why not also let us take care of your property sale? We're now a proud member of the National Association of Estate Agents. We also advertise in local papers free of charge. Visit us at 251 Dunstable Road or call us on 617 617. Terms and conditions apply.

0: It doesn't take much to bring some difference. You give some change, which makes a change. Because nothing gets mileage like a charity. Just a little change turns into a chain. And before we know it, the results are massive. So give a little to make a big difference. For donations, call now. UKIM 0207 387 2157.
1: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is Ayim Khalid. You are tuned in to the Rise and Shine show with Tariq. Keep it locked.
2: Does your car sound like this on the school run? Want to change that? Then tune in to the Rise and Shine show with Brother T. Sing along to awesome nasheeds, answer our puzzling riddles, and tell us what you think of our newest event. The Rise and Shine show, every weekday from 7 a.m. to 9 a.m.
3: From the studios of Inspire FM, the time is now 12:30.
4: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे ओनली ऑन इंस्पायर FM.
5: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe ji aap bol ke lab azad hain tere.
6: Jo log apne pe kaam karte hain, unki emotional needs aahista aahista agar wo dhyan dein, to kam ho jati hain insano se. Aur self-recognition और self-actualization stage पे ये वाली जो emotional needs हैं ये different हो जाती हैं ये इंसानों के बजाय मकसद से related हो जाती हैं ये result से related हो जाती हैं ये लेकिन हमें इस बात की समझ नहीं आती है क्योंकि हम लोग ये समझते हैं कि emotion का ताल्लुक सिर्फ हमारा इंसानों से है बिल्कुल जब आप रब के साथ connect करते हैं तो emotions नहीं आते आपकी आंखों में आंसू नहीं आते आप अपने आप को connected, grateful या ऐसा नहीं फील करते कि आज सारे काम कर लिए जिस दिन आपकी इबादत पूरी हो जाती है तो वो भी इमोशनल कनेक्शन है रब के साथ जब दर्द में याद आता है वो तो इमोशनल कनेक्शन है जब आप उसको रिवर्ट बैक करते हैं जब कोई परेशानी तकलीफ आ जाती है जब सारे रास्ते बंद हो जाते हैं आप कैसे उसके साथ इमोशनली कनेक्ट करते हैं तो वो भी एक एनर्जी आप उधर भी दे रहे होते हैं ठीक हो गया और दूसरा जब आप किसी मकसद पे होते हैं उस मकसद में आपको तकलीफ़ होती है कभी रोना आता है कभी परेशानी आती है कभी दुख के बावजूद आप उठ के खड़े होते हैं कितनी इमोशनल एनर्जी आप यूज़ कर रहे हैं मकसद के लिए लेकिन क्योंकि हमारा दिमाग काम नहीं करता हमें लगता है ये इमोशंस हमें सिर्फ लोगों के साथ हमारे ताल्लुक में रब के साथ ताल्लुक में भी इमोशंस है अपने साथ ताल्लुक में जैसे हीरा सिंह जी वाज टेलिंग अस अबाउट बीटिंग अप हिमसेल्फ तो अपने साथ जो उनका इमोशनल कनेक्शन है जब वो चीज़ मिसिंग होती है या बार बार उनको उस चीज़ की तकलीफ होती है तो कितनी तकलीफ हो रही है और कितनी इमोशनल एनर्जी एग्जॉस्ट हो जाता है आदमी अपने साथ तो अपने साथ भी आपकी इमोशनल टॉक चल रही होती है रब के साथ भी आपका इमोशनल इंटरेक्शन चल रहा होता है हम हर चीज़ जिनसे प्यार करते हैं हम हर उस काम से जिससे प्यार करते हैं हम अपना पैशन जिससे प्यार करते हैं उसके साथ भी हमारा एक इमोशनल कनेक्शन बना होता है इसीलिए जब वो छूटता है या निकलता है आपके हाथ से या उसमें नुकसान होता है तो आपको इतनी तकलीफ़ होती है बट इंसान बेचारा क्योंकि उसने दिमाग इस्तेमाल नहीं किया कभी तो उसको लगता है इमोशन का सिर्फ एक मतलब है मोहब्बत जिस इंसान से मैंने की उसने मेरे साथ क्या किया माँ बाप के साथ अगर मेरा कुछ इमोशनल कनेक्शन है तो उससे मुझे कैसे मेरा इंटरेक्शन हुआ ये वो आजकल क्या कर रहे हैं बच्चे अगर हैं तो वो कैसे मेरा उनके साथ जो मेरा इमोशनल इंटरेक्शन है या जो रेसिप्रोकेशन ऑफ एनर्जी है या जो भी ट्रांसफ़र ऑफ एनर्जी है वो कैसे हो रहा है तो हमको ये लगता है इमोशनल जैसे लॉजिकल स्टेबिलिटी होती है जैसे स्पिरिचुअल स्टेबिलिटी होती है ऐसे इमोशनल स्टेबिलिटी भी होती है ऐसे फिजिकल स्टेबिलिटी होती है बिल्कुल इसी तरह इमोशनल स्टेबिलिटी भी होती है जब आप इमोशनल स्टेबिलिटी को जब समझ जाते हैं और ये कभी भी नहीं आती अगर आप इमोशनली इंटेलिजेंट ना हो अभी जितनी मैंने आपको बातें बताई हैं ये किसी किताब में नहीं लिखी हुई हैं یہ کسی جگہ پہ آپ کو یہ نہیں ملیں گی. یہ اپنے ساتھ کنیکٹ کرنے سے آپ کو پتہ چلے گا کہ میرا ایموشن کہاں کہاں استعمال ہو رہا ہے اور کہاں کہاں ڈرین ہو رہا ہے. جیسے فیکٹری میں چیزیں بنتی ہیں تو تمام لوگوں کا اس پروڈکٹ اس سروس پہ دھیان ہے جو مل رہی ہیں, لیکن اس پل فریج پہ کسی کا دھیان نہیں ہے جو ویسٹ ہو رہا ہے. اس ویسٹ کو ٹھکانے کیسے لگانا ہے, اور اس ویسٹ سے کہیں ایسی کیمیکلز کسی ایسی جگہ تو نہیں جا رہی جہاں اور لوگوں کو تکلیف پریشانی ہو رہی ہے. تو یہ سب سمجھنا زندگی کے لیے بہت ضروری ہے. ایموشنز اور ایموشنل ویسٹ دونوں کو ہینڈل کرنا, جیسے آپ کھانا کھاتے ہیں اس سے انرجی لیتے ہیں, اس کے بعد ویسٹ کو ٹھکانے لگانے کا بھی آپ کا اپنا بندوبست ہے. بالکل اسی طرح ایموشنز بھی بالکل ایسا ہی روح کے اندر جسم میں جاتے ہیں اور وہ استعمال ہوتے ہیں, پھر اس کا کچھ ویسٹ بھی ہوتا ہے اور کچھ وہ آپ کا کام کرتے ہیں. مائٹوکونڈریا آپ کو جو انرجی چاہیے وہ بنا کے اس کو وہ دیتے ہیں, جو آپ انرجیٹک فیل کرتے ہیں اپنے اندر. انرجی فوڈ سے بھی آتی ہے, انرجی تھاٹ سے بھی آتی ہے, انرجی رشتوں سے بھی آتی ہے, انرجی مقصد پہ رہنے سے بھی آتی ہے, انرجی رب کے ساتھ تعلق سے بھی آتی ہے, وہ جو آپ کو چلا کے رکھتی ہے روز. ورنہ تو صبح کوئی اٹھے ہی نہ, دل ہی نہ چاہے. کئی لوگ اتنے نکمے ہوتے ہیں ان کے لیے پیسے کمانے کا دل ہی نہیں چاہتا ان کی حرکتیں دیکھ کے سچ ان کی بے حرمتی چیزوں کو کرنے کی دیکھ کے, ان کا ناشکرا اور ان کا بوتھا دیکھ کے دل ہی نہیں چاہتا. ٹھیک ہے جی, تو پرانے زمانے میں جب عورتیں بیچاری تھک جاتی تھیں, ایموشنل ہو جاتی تھیں, جب ان کو لگتا تھا ویو آتی تھی ایموشنل, اور ان کا جو بھی کام انہوں نے کیا وہ اتنی ایفرٹ کیا اس کی ریسیپروکیشن نہیں ملتی تھی, تو اپنے منہ پہ ہی تھپڑ مار لیا کرتی تھیں. ٹھیک ہے, کیونکہ اولاد کو یا کسی اور تک ان کا ہاتھ پہنچتا نہیں تھا, تو وہ کہتی تھی میں کہاں جاؤں کیا کروں, خود اپنا ہی منہ پیٹ لیتے تھے. تو بالکل اسی طرح ہم اس میں بڑی انرجی ضائع ہوتی ہے, اپنے آپ کی تڑپ, اپنا ضائع ہونا, اپنی ایفرٹ انرجی سب ویسٹ ہونا, سب مجھے اب سمجھ آتا ہے. تب نہیں سمجھ آتا تھا, کچھ سمجھ نہیں آتا تھا, ہم سمجھتے پاگل ہو گیا, اگلا پگلوں والی حرکتیں کر رہے, گھبراہٹ ہو رہی, لیکن وہ یہ سب کچھ اب دکھتا ہے, سب سمجھ آتا ہے یہ کہاں ہو رہا ہے کیسے ہو رہا ہے. اور جس کو نہیں سمجھ آ رہا نا, وہ کبھی بھی اس کا ایموشنل ویسٹ اتنا ہوگا, وہ ایموشن دے دے کے تھک جائیں گے, لیکن کہیں سے اسٹاپیج نہیں کریں گے کہ رک جائے یہ اور اس کو کسی اور جگہ استعمال کریں. جیسے پیسہ, وی ویسٹ آر گڈ منی آفٹر آر بیڈ منی ان کوٹس, نہیں کرنا. اس کے بجائے جو گڈ منی ہے, جو گڈ ایموشن ہے, گڈ چیزیں, اس پہ دھیان کرنا, اور اس کے بجائے ریسیپروکیشن آپ کو کتنی چاہیے اس پہ آپ نے دھیان دینا. جہاں تک انسانوں کے بیچ میں, کیونکہ واپس آ کے پھر ہمارا سب کچھ چھوڑنے, جتنا مرضی میں بتا دوں, پڑھا دوں, سکھا دوں, سمجھا دوں, کر کے دکھا دوں, گھوم پھر کے آخر میں وہی چیز آ جائے گی کہ میرا کیا, یا میرے یہ جو دو چار رشتے ہیں اس میں سے جو مجھے چیزیں ایموشنل کنیکشن یا ایموشنل ریسیپروکیشن مل رہی ہے یا نہیں مل رہی ہے. تو اس میں آپ کو میں بتاؤں, جب آپ کی کوئی ناقدری کرتا ہے نا, غور سے سنیے گا, جب آپ کو لگتا ہے کہ میری کسی نے قدر نہیں کی, میرے ٹائم کی, میرے ایموشن کی, میری انرجی کسی نے قدر نہیں کی, اور بے قدری جب ہوتی ہے تو آپ کو ایموشنل ٹرموائل, ایموشنل قسم کی چوٹ لگتی ہے. لیکن آپ اس میں, آپ کا ایک بہت بڑا قصور ہے, قدر نہ کروا سکنا. کیوں نہیں قدر کروا سکے آپ؟ اس کو صحیح کرنا, اس کا اینگل ایڈجسٹ کرنا پڑے گا. کیمرہ ہے آپ کا بہت اعلیٰ کوالٹی کا, آگے آپ محبوب کی تصویر کھینچنا چاہتے ہیں کمال قسم کی, لیکن آؤٹ آف فوکس ہے, تھوڑی سی ایکسائٹمنٹ میں فوٹو کھینچ کے اور سارے بعد میں خراب کر دیں, اس کے بعد کہنا کپڑے ضائع, ٹائم ضائع, یہ ضائع ہو گیا, فلاں ہو گیا, او خو میں نے یہ کر دیا. کام کو سیکھیں کیمرے کو, اور اس کے بعد اس کے پراپر لینس کو, دور کا, نزدیک کا, کون سا لینس, کیسے اس کو فوکس کرنا ہے, یہ جب تک نہیں سیکھیں گے آپ کو رزلٹ نہیں ملے گا. بالکل اسی طرح ایموشنز کو بھی آپ نے فوکس کرنا ہے, کس کو کیا دینا ہے, کتنا دینا ہے. یہ جس دن آپ سیکھ لیں گے اس دن, کیونکہ جتنا, اور اگر آپ بہت دینا چاہتے ہیں, بہت دیالو ہیں, آپ کو بہت کیڑا ہے عظمت کا, ٹھیک ہے جی, تو آپ نے 5% جو دے رہا ہے اس کو 10% دینا ہے. 5% والے کو 100 نہیں دینا, کیونکہ 100 کی ناقدری, ناشکری, پھر اس کی ریزینٹمنٹ, پھر غصہ, پھر بٹرنیس, پھر انسانیت ایسی ہے, دنیا ایسی ہے, لوگ ایسے ہیں, رب ایسا ہے, یہ سارا وہاں سے اسٹیم آؤٹ کرتا ہے. یہ کیڑا جس کو ہوتا ہے نا ان لاجیکل ہونے کا یا اسٹوپڈ ہونے کا, یہ پھر آپ کی جان لے کے جاتا ہے. اسٹوپڈیٹی جو ہے نا اگنورنس سے آتی ہے. انسان کبھی اسٹوپڈ نہیں ہوتا, آپ رب کو کبھی یہ نہیں کہہ سکتے. بہت سارے لوگ کہتے ہیں میں تو اسٹوپڈ ہوں, बिल्कुल स्टूपिड नहीं है आप, ये ऐसे आपको किसी ने कह दिया है या आपने अपने दिमाग में कवर करने के लिए आप कहते हैं, ब्रेन भी स्टूपिड को बार बार कहता रहता है तो वो भी समझते हैं हाँ जी ये स्टूपिड है, तो उसको आपको सबसे थका हुआ ऑप्शन देता है अपनी लाइफ का ताकि आप स्टूपिड समझते हो खुद को, तो स्टूपिड ही रहो। ये रब के साथ मजाक है और बदतमीज़ी और बदतहजीबी है नेचर के साथ। आपको मोस्ट रिफाइंड इंस्ट्रूमेंट के तौर पर इंसान पैदा किया उसने, आप कहते हैं मैं स्टूपिड हूँ, मेरी तो हर चीज़, कैसे स्टूपिड हैं आप? ये स्टूपिडिटी है कि आपने चॉइस कर लिया कि मैं स्टूपिड हूं। मैंने जिंदगी में, अपनी जिंदगी में हम जिन जिन लोगों को स्टूपिड समझते थे वो सारे हमसे आगे हैं, या वो खुद समझते थे या उनको लोग समझते थे। चॉइसेस स्टूपिड होती हैं इंसान की, चॉइस ऑफ वर्ड्स हमारी स्टूपिड होती हैं, चॉइस ऑफ रिलेशनशिप हमारे स्टूपिड होते हैं, चॉइस ऑफ एनवायरमेंट, चॉइस ऑफ जॉब्स हमारी स्टूपिड होती हैं। इंसान आप स्टूपिड नहीं है, हमारी चॉइसेस स्टूपिड हैं, उसकी वजह से एक जिंदगी एक स्टूपिडिटी सी बन गई हमारी। तो इसमें आप रब के साथ इस तरह की बातें, रब कहता है वक्त को बुरा मत कहो, मैं वक्त हूँ। हम रब वक्त को कैसे कैसे लोग बददुआएं बदतमीजियां गालियां करते हैं, वो कहते इब्ने आदम मुझे अजियत देता है जब वो वक्त को गाली देता है, तो वक्त वो है। तो बिल्कुल इसी तरह अपने आप को कोसते रहना, आप जो कुछ भी कहते हैं ना खुद को, वो आपके ब्रेन में जा रहा है, आपका ब्रेन उस हिसाब से आपको सर्व कर रहा है। आपने कभी देखा है आप एक मुलाजिम के सामने, नौकर है हमारा दिमाग, उसको आप कहते रहते हैं, नौकर को आप कहते रहते हैं मैं स्टूपिड हूँ, मैं डम हूँ, मैं फला, आप चाहते हैं आप नौकर आपकी इज्जत करे, आपको बेस्ट सर्विस दे, या आपके साथ उससे भी आप सिंपथी चाहते हैं, और नौकर को तो पता लगे मेरा मालिक कमाल है, मेरा जो लीडर जो है वो, उसको इज्जत मिलती है, उसको मोहब्बत मिलती है, वो सरशारी में, और जिस मालिक का मैंने ये ज़िंदगी गुजारी है इसलिए मैं आपको बता रहा हूँ, जो भी लोग आपके साथ ज़िंदगी में होते हैं, जिनका लीडर, जिनका बाप, जिनका भाई, जिनकी माँ, जिनकी बेटी किसी काबिल होते हैं ना, और वो लोग आपको सर्व अगर कर रहे हैं, और इवन घर का मुलाजिम भी, उस घर का प्राइम मिनिस्टर के घर के मुलाजिम की टोर देखी आपने, साहब के बारे में वो बात कैसे करता है, साहब से वो कैसे बात करता है, इर्द गिर्द के लोग जब उसके बारे में बात करते हैं तो वो क्या कहता है, वो कितना फ़ख्र करता है कि मैं फ़लाँ प्राइम मिनिस्टर या फ़लाँ चीफ मिनिस्टर या फ़लाँ मिनिस्टर या फ़लाँ एक्टर या फ़लाँ आर्टिस्ट या फ़लाँ बंदे के घर पे काम करता हूँ। उसकी बात ही और होती है, वो मुलाजमों में बैठता है उसकी बॉडी लैंग्वेज ही और होती है, ही इज़ बिगर बेटर एंड एक्सेलेंट देन एवरीवन एल्स अराउंड हिम। सो ये होता, और जब तक आप उस प्रोडक्ट, यही चीज़ जब अगर आप मुलाजिम देख रहे हैं, आप थके हुए हैं, आप रोते रहते हैं, मुंह बसूरते रहते हैं, आंखों में आपके आंसू हैं, कभी इसको गिला कभी उसको शिकवा फलां, इस घर का मुलाजिम भी आपकी दिल से इज्जत नहीं करता, वो गुजारे लायक काम करेगा बेगार करके। बिल्कुल इसी तरह आपका ब्रेन भी, अगर आप उसको इस किस्म की बातें कहते रहेंगे, प्यार से कहना, मोहब्बत से कहना, लाड से कहना, किसी को कोई चीज़ सिखाते हुए कहना, ये सारी बातें और हैं, इनको आप पर्सनल नहीं ले सकते, ये समझना है आपको ज़िंदगी में। लेकिन जो चीज़ें आपके ऊपर रिस्पॉन्सिबिलिटीज हैं, जो काम है, जो आप चीज़ें करते हैं, उससे पता चलता है कि आप कितने रिस्पॉन्सिबल हैं, कितने कमाल हैं, और कितनी किस हद तक आप जा सकते हैं। मेहरबान है, कोई करते हैं उनसे बात। रेडियो आज़ाद, यू ऑन द एयर।
7: अस्सलाम वालेकुम आज़ाद।
6: वालेकुम अस्सलाम, कैसी हैं?
7: बिल्कुल ठीक अल्हम्दुलिल्लाह।

کل کے سیشن کے آخر میں دو باتیں میرے ذہن میں تھیں جو رہ گئیں، وہ میں پہلے ذکر کر دوں. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین کے بارے میں، اس کے بعد پھر آگے چلیں گے. یہ ذرا سی کمپلیکیٹڈ چیز ہے، لیکن میرے خیال سے آپ لوگ کافی اسمارٹ ہو، آپ سمجھ جاؤ گے. ٹھیک ہے، رب کے بارے میں میں نے کہا تھا کہ اس میں پانچ معنی ہیں، کسی کو یاد ہے کیا تھے؟ مالک، سید، منعم، مربی، قیم. اچھا، پانچ میں سے نا اس کو ہم تھوڑی تقسیم کر دیتے ہیں. ان میں سے دو کا تعلق اتھارٹی کے ساتھ ہے، باقی تین کا تعلق رحمت کے ساتھ ہے. پانچ معنی ہیں لیکن دو کا تعلق کس کے ساتھ ہے؟ اتھارٹی کے ساتھ، اقتدار کے ساتھ. وہ دو کون سے ہیں؟ آپ خود گیس کرو. مالک اور سعید کا تعلق اقتدار کے ساتھ ہے. لیکن جس نے خیال رکھنا ہے، جس نے تحفہ دینا ہے، جس نے نشو نما کرنی ہے، مربی، منعم، قیم، اس کا تعلق کس کے ساتھ ہے؟ رحمت کے ساتھ. بات سمجھ میں آ گئی؟ اوکے. اب آگے جا کر مالک کا لفظ آیا تھا، مالک یوم الدین، اور مالک کی دو قراءات تھیں، یاد ہے آپ کو؟ مالک اور ملک. اس میں سے ایک مالک تو ویسے بھی رب کے ساتھ تھا، اور ملک اتھارٹی کے یا جو سید کے قریب ہے، ملک اور سید. سمجھ رہے بات؟ یعنی رب میں پانچ معنی ہیں لیکن اس میں سے دو معنی مالک اور ملک میں بھی ہیں، لیکن تین مسنگ ہیں. یہ بات سمجھ آ رہی ہے؟ کون سے تین مسنگ ہیں جو رب میں ہیں، جو مالک میں اور ملک میں نہیں ہیں؟ منعم، مربی، قیم. تو وہ تین مسنگ کیوں ہیں؟ سوال پیدا ہوتا ہے کہ یہاں تین مزید کیوں ہیں اور وہاں تین کم کیوں ہیں؟ وہاں بات ہو رہی ہے انصاف کی. کس دن کا مالک ہے؟ مالکی یوم الدین. یہاں بات ہو رہی ہے تمام عالمین کی، رب العالمین. وہ آخرت کی بات ہے، آخرت کے کورٹ والے دن کی بات ہے، اور یہاں پر دنیا کی بات ہے. دنیا میں اللہ تعالیٰ کا اقتدار بھی ہے لیکن وہ ہر وقت ظاہر نہیں کرتا. اللہ تعالیٰ کی ملکیت بھی ہے، ہر وقت ظاہر نہیں کرتا. مجھے امپریشن ملتا ہے میرا بھی کوئی کنٹرول ہے، میرے منہ میں جو بات آئے میں کہہ سکتا ہوں، وہ روکتا نہیں ہے. روک سکتا ہے؟ روکتا نہیں ہے. میں جو دیکھنا چاہوں دیکھ سکتا ہوں، وہ میری آنکھوں کو بند نہیں کرتا. ہے تو وہ مالک، ہے سید، لیکن اس کو وہ ایکسرسائز کرنے سے مجھے نظر نہیں آتا کہ وہ اس کو مجھے کنٹرول کر رہا ہے. اور وہ کیوں نہیں کر رہا؟ فوراً پکڑ کیوں نہیں ہو رہی؟ کیونکہ منعم، مربی، قیم، الرحمن، ان ساری چیزوں کی وجہ سے مجھے تھوڑی سی آزادی دی ہوئی ہے. قیامت کے دن کیا ہونا ہے؟ لا يتكلمون الا من اذن له الرحمن وقال صوابا. اس دن تو کسی کو بات کرنے کی اجازت نہیں ہوگی. مہطعین رؤوسہم، یہاں تک کہ مجرموں کے بارے میں، اللہ ہمیں مجرموں سے میں سے نہ بنائے. سورۃ القمر میں بتایا ہے کہ وہ ان کو پکارا جائے گا ایک ایسی چیز کی طرف جو بہت ڈرونی ہوگی. الا شیء النکر، یوم یدعو الداعی الا شیء النکر، ایسی چیز کی طرف بلایا جا رہا ہے جو بہت ڈرونی ہے. اچھا، اگر میں کہیں آگ دیکھوں اور وہ قریب ہے، کوئی جانور دیکھے، کوئی انسان دیکھے، کس طرف بھاگے گا؟ اللہ کی مرضی کے خلاف قانون اور پوری پوری سوسائٹیز ہونے کے باوجود وہ ان کا مربی اور ان کا منعم اور ان کا قیم. اچھا، سوسائٹی کا جو لا ہوتا ہے نا، اس کے لیے بھی قرآن میں ایک لفظ ہے، پوری ایک جو اس کا آئین ہوتا ہے، اس کے لیے لفظ قرآن استعمال کرتا ہے دین. جیسے سورہ یوسف میں یوسف علیہ السلام نے اپنے بھائی کو اپنے پاس رکھا ایک سازش کے تحت، یعنی ان پر الزام لگایا کہ کب ان کے بیگ میں سے نکلا، ان کے بستے میں سے نکلا. تو کہا، اللہ تعالیٰ نے خود ہی بتایا ایسا کیوں کیا انہوں نے. اس لیے کیا؟ ما کان ان یاخذ اخاہ فی دین الملک. ان کے لیے ممکن نہیں تھا اپنے بادشاہ کے قانون کے تحت کہ وہ ایسے ہی اپنے بھائی کو رکھ لیتے. اریسٹ کرنے کے علاوہ ان کے پاس کوئی اور چارہ نہیں تھا. تو جو بادشاہ کا قانون تھا نا، اس کے لیے کیا لفظ استعمال ہوا سورہ یوسف میں؟ دین. میں کہنا یہ چاہ رہا ہوں، جب عالمین کی بات کی گئی ہے نا، تو تمام عالم، تمام سوسائٹیز، تمام سولیزیشنز، ان تمام کے دین الگ الگ تھے، ان کے قانون الگ الگ تھے، لیکن اللہ پھر بھی ان کا رب رہا.
फिर भी उन पर निमते करता रहा। लेकिन एक दिन आ रहा है जब वो, आप किसी भी कानून से आए हो, किसी भी आइन से आए हो, एक दिन सबको एक ही कानून के तहत जज किया जाना है। वो क्या है? मालिक यौमी अद्दीन। अब सख्ती हो गई। जब सख्ती हो गई तो नरमी वाले तीन मायने निकालने पड़ेंगे। तो यहां पर रब और वहां पर मालिक की बात समझ में आ गई। तो ये चीज, ये भी बारीक सा तनासुब है कि रब के साथ अलआलमीन और मालिक के साथ यौमिद्दीन, सुभानअल्लाह। अच्छा, अब आके मैंने आखिरी बात आपसे रात की थी और कल की थी दोपहर को, कि अब इन तमाम बातों का जो अल्लाह ताला ने इन तीन आयात में कही है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानुर्रहीम मालिक यौमिद्दीन, अब इसका एक नतीजा निकलना चाहिए। और कुरान इस पहली सूरत में ना सिर्फ अल्लाह ताला अपना तारुफ करा रहा है, इन तीन आयात में तो अल्लाह ताला ने अपना तारुफ करा दिया, लेकिन इस पूरे कुरान का जो मकसद है ना, उससे भी हमारा तारुफ हो रहा है। कुरान की हर सूरत में बहुत ज़्यादा हिदायत हैं, लेकिन फातिहा में पूरे कुरान की हिदायत का खुलासा है। और उस खुलासे में से एक अहम बात यह है कि इंसान को खुद फैसला करना है कि वह अल्लाह ताला का बंदा बने, यानी शौरी तौर पे, और ख़ुद मुख्तार होके खुद ये फैसला करे। उस पे ये फैसला किसी की तरफ से मुसल्लत नहीं किया जा सकता। ला इकराह फितीन, दीन के मामले में आप किसी पे ज़बरदस्ती नहीं कर सकते, जबर नहीं कर सकते, फोर्स नहीं कर सकते। आप जितना भी बच्चे को फ़र्ज़ करें तरबियत कर लो, नमाज़ पढ़ो, नमाज़ पढ़ो, नमाज़ पढ़ो, नमाज़ पढ़ो, एक अभी उस पर नमाज वाजिब नहीं है, उसकी उम्र नहीं हुई, एक दफ़ा उसकी उम्र हो जाए और फिर वो आपके डांटने डपटने से नमाज पढ़े, तो उसकी नीयत क्या थी? नीयत करता हूँ चार रकत नमाज अम्मी की वजह से, अल्लाह अकबर, यही नीयत थी ना? हमारे दिन ने क्या सिखाया? अमाल की बुनियाद, अमाल का दारोमदार किस चीज़ पर है? अगर आप किसी को फोर्स कर रहे हो तो उसकी नीयत अल्लाह की थोड़ी रही, नीयत तो आप थे ना, नीयत तो किसी का प्रेशर था। तो शुरू से ही अल्लाह ताला ने क्या कहा है, यहाँ तक कि अल्लाह, क्योंकि वो रब है, वो फोर्स कर सकता है, वो ज़बरदस्ती भी करा सकता है। पुलिस वाला आपसे गाड़ी रोड पे ज़बरदस्ती करा सकता है, आपको कहता है कि रुक जाओ तो आपको रुकना पड़ेगा, आपको इशारा करेगा रुको गाड़ी, आपको रुकनी पड़ेगी, स्लो करने को कहेगा स्लो करनी पड़ेगी। अल्लाह ताला भी इसी तरह आपको रुकवा सकता है, और अगर नहीं रुकोगे तो उसके साथ कॉन्सिक्वेंसेस होंगे, उसका कोई ना कोई नतीजा उसी वक्त आपको उसका सामना करना पड़ेगा। लेकिन अल्लाह ताला ने इस निज़ाम में, इस दुनिया के निज़ाम में एक आज़ादी दी है, और उस आज़ादी से इंसान खुद अपनी आज़ादी से कहे इयाका नअबुदु, इसीलिए कहा उबुदु नहीं कहा, उबुदु कहा होता अच्छा आप इबादत करो, वो हुक्म होता अल्लाह ताला की तरफ से, लेकिन हमने अल्फाज इस्तेमाल किए हैं इयाका नअबुदु। अल्लाह ताला ने अब हमारे अल्फाज को कुरान का हिस्सा बना दिया, हम तेरी इबादत करते हैं। ये भी एक अजीब बात हुई, पहले अल्फाज अल्लाह ताला की तरफ से हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन। इस आयत में अल्लाह ताला की तरफ से आयत तो है, लेकिन अल्फाज किसके हुए? अगर हम कहें हम तेरी ही इबादत करते हैं तो किसके अल्फाज हुए? हमारे अल्फाज हुए। कुरान का एक बुनियादी मकसद क्या है? अल्लाह ताला और हमारे दरमियान एक बात हो रही है, एक मुकालमा हो रहा है, और अब हमें उस मुकालमे की शुरुआत हो गई है। अल्लाह ताला कुछ कहते हैं फिर हम कुछ कहते हैं, अल्लाह ताला कुछ कहते हैं फिर हम कुछ कहते हैं। जिस तरह आप किसी की बात सुनते हो और आप बात सुनने के बाद आपका रद्द अमल होता है ना, फिर आप उसका जवाब देते हो, आपके जहन में कोई बात आती है तो आप कहते हो। अल्लाह ताला आप हमें सिखा रहे हैं, जब अल्लाह ताला कोई बात करते हैं तो आपके जहन में, आपके दिल में कोई बात आनी चाहिए और वो आपके मुंह से निकलेगी। तो जो बात नेचुरली मुंह से निकलेगी इस फातिहा के अंदर, वो क्या है? इयाका नअबुदु। अच्छा, तो ये पहली बात तो मैंने बता दी, जिस नतीजे पर इंसान खुद पहुंचे। यहाँ पर भी एक और, क्योंकि मैं अपने बारे में थोड़ी सी बात आपको बताऊंगा, ज़्यादा फिर बोरिंग हो जाएगी। मैं जब इस्लाम के बारे में सोच रहा था कि मैं मुसलमान क्यों हूँ, क्योंकि मेरे पेरेंट्स तो मेरे साथ थे नहीं उस वक्त न्यूयॉर्क में, कॉलेज में मैं कुछ ज़्यादा ही आज़ादी थी, तो सोचने का मौका मिला कि अगर मुसलमान हूँ भी तो क्यों हूँ, क्या इसलिए हूँ कि मेरे पेरेंट्स वालदैन मुसलमान हैं,
تو میرا جو دوست ہندو ہے اس کے والدین ہندو ہیں تو اس وجہ سے وہ ہندو ہے, تو وہ تو کوئی عیسائی فیملی سے آیا ہو تو وہ عیسائی ہوگا, کوئی یہودی ہو تو وہ یہودی ہوگا, میری فیملی مسلمان ہے پاکستان سے ہیں تو میں مسلمان ہوں, اس کا اسلام کے حق ہونے سے تو کوئی تعلق نہیں ہوا. پھر دوسری بات یہ کہ جو اللہ تعالیٰ کو نہیں مانتے نا, ایک تو ہے کہ مختلف خداؤں کو مانتے ہیں, شرک کرتے ہیں, پھر ایک الحاد ہے. الحاد کیا ہے کہ میں ایتھیسٹ ہوں, میں کسی خدا کو نہیں مانتا. جو ایتھیسٹ ہوتے ہیں نا ان کی ایک کامن, ان میں ایک مشترک سوچ یہ ہوتی ہے کہ اگر واقعی کوئی خدا ہوتا تو اتنی ناانصافی کیسے ہوتی. تم کہتے ہو یہ خدا بڑی محبت کرتا ہے, اس کو الرحمن کہتے ہو, تو یہ جو بچہ کینسر کی وجہ سے مر گیا, یہ جو ماں مر گئی کار ایکسیڈنٹ میں, اس کا بچہ بھی رو رہا ہے, یہ کیسا الرحمن ہے؟ اس کو رحمت کہتے ہیں؟ اس قسم خدا کو مانتے ہو تم؟ اور تو ایک طرف تو وہ کہتے ہیں کہ اس کے اندر اس خدا کے اندر رحمت نہیں ہے, تم کہتے ہو رحمت ہے, مجھے تو رحمت نظر نہیں آ رہی, اس کی ہزاروں مثالیں دیتے ہیں. اس کے بعد وہ ایک اور بات بھی کرتے ہیں, وہ کہتے ہیں تم کہتے ہو کہ اس خدا یہ جو ہے یہ عدل کا مالک ہے, یہ عدل کرتا ہے, مجھے تو کہیں عدل نظر نہیں آتا. جو لوگ بزنس میں چیٹنگ کرتے ہیں, جھوٹ بولتے ہیں, رشوتیں دیتے ہیں, کرپشن کرتے ہیں, وہ آگے نکل جاتے ہیں. جو دیانت داری سے کام کرتا ہے, جھوٹ نہیں بولتا, رشوت نہیں کرتا, ملاوٹ نہیں کرتا, وہ کہا کیا ہوتا ہے اس کے ساتھ؟ وہ پیچھے رہ جاتا ہے. جو اپنے پی ایچ ڈی پیپر میں کہیں اور سے کاپی کر کے ادھر ادھر سے کر کے سبمٹ کر دیتا ہے, اس کو پیپر مل جاتا ہے, اس کو ڈگری مل جاتی ہے. جو اوریجنل کام کرتا ہے وہ پیچھے رہ جاتا ہے. جس کے پاس سفارش ہوتی ہے وہ آگے نکل جاتا ہے, جس کے پاس سفارش نہیں ہوتی وہ پیچھے رہ جاتا ہے. تو یہاں تو ناانصافی کی جیت ہوتی ہے زیادہ تر. تم جتنا بھی کہتے رہو کہ یہ اگر خدا واقعی اتنا انصاف کرتا ہے, تو اس کی ایک عام سی مثال ہے, اگر ایک انسان جان بوجھ کر غلط وجہ سے ایک دوسرے انسان کا قتل کرے تو اس کی کیا سزا ہونی چاہیے؟ اس نے جان دی ہے تو کیا ہونا چاہیے اس کے ساتھ؟ اس کی بھی جان لو. لیکن اگر ایک انسان 100 لوگوں کا قتل کر دے, ممکن ہے کہ نہیں؟ ایک انسان 100 لوگوں کا قتل کرے, کیا سزا دو گے؟ زیادہ سے زیادہ ایک ہی دفعہ قتل کرو گے نا. ایک دفعہ قتل کرنے کے بعد اس کے بعد آپ کیا کر سکتے ہو؟ جانے اس نے 100 لی, لیکن آپ تو اس کو ایک ہی دفعہ سزا دے سکتے ہو نا, تو یہ انصاف تھوڑی ہوا. تو دو بڑے بڑے جو اشکال, دو بڑی شکایتیں آتی ہیں خدا کے کانسیپٹ کے خلاف, اللہ کے خلاف. وہ ایک ہے کہ یہ تم کہتے ہو کہ یہ رحمان ہے, اس میں رحمت کہاں ہے؟ مجھے تو نہیں نظر آتی. اور تم کہتے ہو کہ یہ عدل ہے, یہ انصاف کرتا ہے, مجھے تو انصاف نظر نہیں آتا. پھر اس کے ساتھ ایک اور مسئلہ کھڑا ہوتا ہے کہ اگر کوئی بھی ایک رب کو مان لے, ایک الہ کو مان لے, جو ہر معاملے میں اس میں کوئی کوتاہی نہیں ہے, اس کے علم میں کسی چیز کی کمی نہیں ہے, اس کی حکمت میں کسی چیز کی کمی نہیں ہے, اس کی محبت میں کسی چیز کی کمی نہیں ہے, اس کے عدل میں کسی چیز کی کمی نہیں ہے, کیونکہ اگر ایک بھی کمی کسی بھی چیز میں ہو جائے تو وہ خدا نہیں ہو سکتا. بات واضح ہے نا, کیونکہ اگر کمی ہوئی تو خدا کیسا ہوا پھر, رائٹ؟ فاتحہ میں اس بات کا جواب ہے. فاتحہ میں اللہ تعالیٰ نے ہمارے اور اللہ کے رشتے کی بنیاد الرحمن رکھی, العدل رکھی. پہلے اپنا نام بتایا الحمدللہ, پھر بتایا تمام چیزیں اللہ کے بارے میں سیکھنے کے لیے پہلی چیز کیا سیکھنی پڑے گی. پہلا یعنی پہلا وصف اللہ کا, پہلی صفت کیا تھی فاتحہ میں؟ رب. رب یعنی اس تمام رشتے کی بنیاد, میری تمام زندگی کی بنیاد, انسانیت کی کہانی کی بنیاد ایک لفظ ہے میرے اور اللہ کے درمیان, وہ کیا ہے؟ اللہ میرا رب ہے. اب جب وہ اپنے آپ کو الرحمن کہتا ہے نا, تو وہ رب ہونے کے دائرے کے اندر رحمت کر رہا ہے. اور جب وہ مالک یوم الدین ہوگا تو وہ رب کے ناطے وہ فیصلہ کرے گا اس دن. یعنی اصل رشتہ میرا اس کے ساتھ کس چیز کا ہے؟ میں عبد ہوں اور وہ رب ہے. اچھا, اس رب نے کیا کیا؟ اس نے ایک فیصلہ کیا کہ جو میری رحمت ہے نا وہ دو طرح کی ہے, ایک ظاہر اور ایک باطن. ایک رحمت میں دکھاؤں گا اور ایک رحمت میں چھپائے رکھوں گا, یہ اس کا فیصلہ ہے. اب کیونکہ وہ رب ہے, اس کی پوری اتھارٹی, اس نے یہ فیصلہ کر دیا. اب اس فیصلے کے پیچھے اس کی کیا حکمت تھی,
क्या तुक थी, अगर वो मुझे सेंस समझा दे कि आपने क्यों किया कि कुछ रहमतें ज़ाहिर हैं और कुछ रहमतें बातिन हैं। आप कहो कि किसी की बीमारी हुई है तो वो तो अजाब में है, लेकिन उसके पीछे भी कोई ना कोई छुपी हुई क्या है, रहमत है, वो मुझे नज़र नहीं आ रही। अब मुझे नज़र नहीं आ रही तो मैं खुदा से कहूँ ज़रा मुझे भी दिखाएं ज़रा क्या रहमत थी इसके अंदर, मुझे तो समझ नहीं आ रही। आप पहली बात भूल गए, क्या है वो आपके लिए? रब। और रब के होने के नाते उसको कोई प्रेशर नहीं है कि वो आपको समझाए कि मैंने ये फैसला क्यों किया। देखें, अगर जज या पुलिस वाला आपको रोकता है ना, तो आपको क्यों रोका मुझे, पता नहीं है मैं काम पे जा रहा हूं, समझाओ जरा क्यों रोका मुझे। आप क्यों इस तरह बात नहीं करते जज के साथ, टीचर के साथ, पुलिस वाले के साथ? क्योंकि क्या होता है उसके पास, उसके पास अथॉरिटी होती है, तो आप उसकी अथॉरिटी के अंदर सरेंडर हो जाते हो, राइट? अल्लाह ताला के पास एक अथॉरिटी है, उस अथॉरिटी के तहत उसने कहा है कुछ रहमतें तुम्हें नजर आएंगी, समझ में आ जाएंगी, कुछ रहमतें समझ नहीं आएंगी, लेकिन है रहमत फिर भी। सूरतुल कहफ में इसकी तरफ इशारा किया गया है, वो तीन वाकयात जो मूसा अलैहिस्सलाम के साथ हुए हैं सूरतुल कहफ में, वहां भी यही तो बात की गई है ना, रहमतन मिन रब्बिक वमा फअलतुहु अन अमरी। ये सब अल्लाह ताला की तरफ से, तुम्हारे रब की तरफ से एक रहमत थी। मूसा अलैहिस्सलाम को वो जब तीन वाकयात हुए उनको रहमत नजर आई कि नहीं? वह तो नजर नहीं आई। बाद में समझाया गया ये क्या था, ये रहमत थी किसकी तरफ से, मिन रब्बिक। तो ये रहमत और रब का ताल्लुक समझ में जब तक नहीं आएगा ना, तब तक इंसान पूछता रहेगा तुम तो कहते हो और रहमान है, मुझे तो रहमत नजर नहीं आ रही। असल में तुम रब को नहीं समझे ना, इसलिए तुम्हें रहमत नजर नहीं आ रही, असल बात यह है। दूसरी बात यह है कि वाकई इस दुनिया में नाइंसाफी है, इसमें कोई शक नहीं है। अच्छे काम करने वाले लोग अच्छी जिंदगियां नहीं गुजारते हमेशा, और ये इस्लाम का दावा भी नहीं है। इस्लाम कबूल कर लो, जिंदगी आसान हो जाएगी, इस्लाम की हिदायत पर चल लो, कोई मुश्किल नहीं होगी तुम्हारी ज़िंदगी में, सेहतमंद हो जाओगे, फैमिली में कोई ड्रामा नहीं होगा, पैसे का मामला हल हो जाएगा, सेहत का मामला हल हो जाएगा, सोसाइटी का मामला हल हो जाएगा, हर तरफ से नेमतें आएंगी तुम्हारी तरफ, बस अल्लाह की बात मान लो। अच्छा जी, मैं मानने को तैयार हूँ, क्या मिसालें हैं? इब्राहिम अलैहिस्सलाम को देखो, अरे इब्राहिम अलैहिस्सलाम अल्लाह की बात मानी, घर से निकाले गए, फिर आग में फेंके गए, फिर बच्चे को ज़िबा करने का हुक्म किया, फिर सहरा में ये अच्छा बड़ा ज़बरदस्त रिलीजन है, इसको आप फॉलो करें आपकी सारी मुश्किलें हल हो जाएंगी। अच्छा, याकूब अलैहिस्सलाम की तरह उनके साथ क्या हुआ था? औलाद छीन ली गई, सालों साल रोते रहे हैं, वो भी अल्लाह के नबी। तो आपकी कोई आप कोई प्रोडक्ट कोई चीज़ बेच रहे होते हो ना, तो आप बेनिफिट्स देते हो, ये आप ये लें तो आपका ये फ़ायदा होगा। इस्लाम की अगर आप सेल कर रहे हो, किसी को आप कन्विंस करना चाह रहे हो कि भाई आप इस्लाम में आ जाएं, क्यों आऊं, क्या मिलेगा मुझे इस्लाम में आने से? और आपको ज़िंदगी जो है ऐसी ज़बरदस्त हो जाएगी, आप सुकून आएगा सारी ज़िंदगी।